0: एन्ड्रोइड डाउनलोड गर्नुहोस् नेपा एप।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजो।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: Kajaria Tiles, your world-class luxury.

जो जलपा नाप्ना पल्लसको सेनाचना प्राविधिक पार्षद दिलीप कुमार महर्जन लिसी जी नरेस्थेत्मिया नेपाल भाषा एकेडेमी नीति अनक मिडिया न्युवा न्युवा एफएम सचिव खोप्टीको मेगा संस्था नेपाल भाषा बुखदुङका न्यायगो ज्याचोख फल्चा ज्याजो जुनाव याचना दु जी नरेस्थेत्मी थुगु फल्चा ज्याजो मुकैना छुगु ज्याजुल छिहे न्युवा एफएम सचिव खोप्टीको मेगा ज्या फोन ल्या 4:33:42 सम्पन्ना छि छुगु हे थ्याभ्या ट्वाबाले ज्याजुङ थिति कठाया जात्रा पर्व लिसिका थिति कठाया छुगु थ्याभ्या ट्वाबाले जुयाचङ्गो जुय जुइ ट्यङ्गो अथवा जुइ धुङ्गुको ज्याजो विशेषण जानकारीमा ब्याधि भएको जुल नाप्नापा

तेत्तिस बयालिस बाइस ठौ चथा नख अठे ढाइबले मंगल चौथी या दिन ख सा अठे गणेश चतुर्थी या दिन ख टासे ठौ ऋषि पञ्चमी या दिन ख टासे अठे तुहे चिगु थो तिथि मिथि कठ चाहिँ यो खै गोलमाल ज्या चाहँ दोला ठाउँ कने चार कताबले जि तिथि छक्ल न्युनु न्युनु केनेगो ज्या चाहिँ तिथि घनीगो गुब्ले हेर्काए अलमल चठा नखन गुलिसिन मिग हना चा गुलिसिन थौ चठा नख हना चाहँ दो हो ज्या चाहिँ झे तिथि मिथि तस्कै गोलमाल ज्या चाहँ दो पद्रगोल ज्या चाहँ दो अथे ज्या चिगु तिथि मिथि बालक याङ्कीगु नीति छौ या थास चे मुकैन चे नेपाल याङ्क हे छौ या तिथि कठ चाहिँ जुइमा ख नख चख अनिगो छौ या कठ जुइमा अठे खसाना चाहिँ जुया चङ मरो विशेष सेनालाई मेगु सेनालाई अझ चे सुन्ती नख जुइबले चाहिँ थोटी टिमिटी तस्कै गोलमाल जुइ बुझ्ल सुन्ती नख लक्ष्मी पूजा म पूजा वा किज पूजा छनु छक्ल हे लाइन इङ्क या माउ ख गुब्ले खिचा पूजा लक्ष्मी पूजा छनु लाकि गुब्ले लक्ष्मी पूजा म पूजा छनु लाकि अठे ज्या चौँदो हो ज्या तस्कै अलमल ज्या चौँदो ठुके मिलिएको नीति चाहिँ सरकारवाला पिन्छ चाहिँ ठो आ नुगु नगमा पिठने स्या हे चाहिँ सरकारवाला पिन्छ चाहिँ थो छी सक्लै जाना चाहिँ पञ्चाङ्ग निर्णायक समिति पाखे पिकाइगु ज्या चाहिँ वेका पिन्दा चाहिँ त्याना कर्सन याक माउडो ठो विशेष सेना चाहिँ छिस स्याना चाहिँ छि जोशी जु पिन्छ चाहिँ सिगु ख ठो ठिजोको पट्टि यसलाई तिथि मिठि यो करी पला रे सक्ता हे दुई गुजलाउ के करी पला मिले ना तिथि कठ चाहिँ या माउ जुल ठो मिले या हुने ती चाहिँ जी जोशी जु पिन्द विशेष सेना जी इना पिना चुना छि ठो नेवा एफएम पाखे चाहिँ सकल नेपाल कठ चाहिँ झि ठो इनाप नहेना छ नता चाहिँ आ नोगो नगमा अठे ट्याबले चाहिँ 2084 सालले नगमा पिठने स्या न्यो चाहिँ ठो मिले इना दिटा इनाप हेना छुना जि नेवादेको नख चख चाहिँ छसी कठ हे सोनिगढ हुने छसी कठ हनेको नीति चाहिँ जे विशा ठो हनेको नीति मिले याको नीति नगमा कठ पिठन ढासा छसी कथ हे जुई तासे छिन थाउको बिचाते अधि फेरि नेवा एफएम फोन ल्या 4:33:42 थौ चेगु थो ज्याजो ले छौँ बच्चा लिप्ला वाङ्गु जुलालाई चेगु थो थन छौँ बच्चा मिले नाचनाको जुलाई छौँ बच्चा समस्या भएको हुने ना चाहिँ दिना चाहँ जुलाई आ अनियर जुट हुनु डो टा चाहिँ छिन फोन आदि फेरि थाउको बिचाते अधि नीति नेवा एफएम फोन ल्या 4:33:42 फोन हेर्दा ठाउँको विचार ठाउँको नोको खतयादि फैदा चाहिँ अठे टु छिन फोन आदि फेरि मिग अचानक चाहिँ थो मनरा खुसी तस्कै खुसी बाबुको पट्टि भुख होला मिग 9 बजे गुटाइले गुटाइले छक्लाको गठे ज्याबलले ठो चाहिँ चाने छक्लाको थर्चुङ खुसी बाबुलका चाहिँ अन नापा सुकुम्बा सिपी चोना चौँगो वा थना चौँगो बस्तीला फुकए अन दक जागो अहिले मेगो निजी थको जग्गा टक्न भाडाकया चोना चौँ पिनु अन टक्न चाहिँ ठो ल जाओङ्गो खने त मिग छक्लाको अर्चुङको खुसी बाबुको छुजिया वलरका चाहिँ यापले चाहिँ अन छु पचा वाबुको जुल मेठ्या बाबुको जुल मेठ्या बाबुको हुनेना चाहिँ अन चाहिँ छक्लाको खुसी बाबुको भरि धैगो चाहिँ जानकारी वाको जुल तासी छिन फनाडी फी अलि छु थ्याबा टुवाबाले गठे ज्याचौँ डो छु ज्याचौँ डो ओके विशेषण छि जानकारी ब्याडी फै ओके निधि फनाडी छ नेवा एफएम फोन ल्या 4:33:42 थन प्राविधिक पासा चाहिँ फोन लगे मजोनीहरूका तयारी डोला छु छु चाहिँ समस्या भयो त उठ्यो चहरला फोने नै समस्या भयो उठ्यो चहर थन प्राविधिक पासा चाहिँ फोने नै समस्या भयो उठ्यो चहरका जानकारी ब्याडी डोडाला हो ज्या चाहिँ वेकन मिलेको कुटाई नाचौँ डो अथे टु भारत चाहिँ नेपाल या त चाहिँ यहाँ निठा चाहिँ खुस्छ अब निय पेगो मेगावाट बिजुली बिगुर घाप चाहिँ थन भुख छ होला भारत सरकार र नेपाल या त चाहिँ यहाँ निठा चाहिँ खुस अब निय पेगो मेगावाट बिजुल उपलब्ध याकेको जोगो दुसा भारतीय ऊर्जा मन्त्रालय नै मेगा छ प्रेस विज्ञप्ति जारी आछे ऊ जानकारी ब्यादिएको खसा भारतमा ठहे सेप्टेम्बर 13 निसे वैगो डिसेम्बर तक चाहिँ डिसेम्बर 31 तक नेपाल विद्युत प्राधिकरण या त चानसिया चिन्जिटा यी निसे चाहिँ बनिसिया खुट्टा यी तक बिजुली उपलब्ध याकेको निर्णय यागोर्का चाहिँ धाको दशा ठो चाहिँ भारतीय कठ चाहिँ मुजफ्फरपुर ढल्केबर 40 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम खुस मेगावाट व टनकपुर महेन्द्रनगर पाखे चाहिँ सचिव स्वेन्युको केभी सिङ्गल सर्फिक प्रसारण मार्फत निय पेगो मेगावाट बिजुली उपलब्ध याकेका धाको डो तासे ठो भुख भएको भुख छको छिकाको जुला तासे छि हान छु छु कथा ए छि ठो नेपालले चाहिँ रसुवा अन फोटेको छि खुसी बान एना चाहिँ

0: हजुर मेलिसले चाहिँ हाक्नाच कक्षित लसको सेनाचना नेवा एफएम सच्यो खोप्टीको मेगार्ज पाखे जाना चुङ फल्च जाजोले चित लसको सेनाचना दासे छिन फोन नाडिफे जिगो फोन ल्या ब्याचना 9843 01 2064 छ फोन एना छिन ठगो बिचार ठगो नुगो खान तयारी फै दासे थन फोन सुपास चाहिदिगो वेके त लसको स्या जोजलपा हजुर जोजलपा ज्याजो सर लसको सेनाचना फोने हजुर राजेन्द्र जो हजुर जो जोलो पा ज्याजो सर लस्को सेना चाहिँ छिटो
1: हजुर
0: ठैदैछ
1: सुधार नुग्ले त्यहाँ झगमा उठु गर्ने नरे

0: हजुर
1: डल्लै नाता
0: हजुर
1: आफू निम्ले डल्लै नाटल उयो म आ नहोल आफन मार्फत घटी त गरबर झ्याउ दिन्छु सानो छिसा सट्याउने मार्दो आफ्नो खेत हेर्नु आफ्नो त्यसले भारी उदो अचानक अचानक खाने कृषि बाबै चाउँछु नि कृषि सिटे चोला दिपे भुल्ल झी दाजु तर्खेपे भुल्ल पाक्सिन सी ठेक्क भिटारी आना चाहिँ थाउपट्टि ज्यान आ धनधनीपट्टि चाहिँ नाच्यो एजु काम झिले चाहिँ भिटा टेकेटा हिँडा चेन्चना नप हिँड तथा ठाउँ तथाका निन पाउँदै हा औ सुटेको दुर्गा ल आज सुटे ठाउँ पुऱ्याएन सेगर खासलाई छिउ रीति रिवाज चाहिँ संस्कृति हरेक चिज बिगार ज्ञानलाई चाहिँ नि ठो निको निको चिज निको न्यु हिसाबमा भेटिनु नि भुल्न चाहिँ नि आ निवास जाति तरौँ चाहिँ छिउ घरबर घरबर चाहिँ नि संस्कृति हन्मा दुका होइन त्यो छुया छ कि निवा भेटो पाखे चाहिँ नि वेको छौ छाता सङ्गठन ख सस्यानो नुग्ले त्यहाँ चाहिँ वेकै त चाहिँ खोज्दै होइन छौँ पात्र डेगल गएर आएको छ छिसा छ नै हन्खनी ख एज नि छैन निहा तयार छिर खाएर अल्मल अल्मल झुकाएन त्यो नि छिसा छपाए हन्पट्टि इरा बिहान गएर आएको छ सक्सान चाहिँ नि खै संस्कृति खै विचारको चाहिँ ह्याके खै मुख रहेको छ इटर मिटर पनि घुम्ले घेजिए फ्यामो पुकाएन होइन यी जातीय महासङ्घ छ पनि खोले डेल गएर आएको छ त्यो जातीय महासङ्घ नचाहिँ सबको जात जाति त्यहाँ त चाहिँ छिसा छिटो भयो ख आफूलाई चाहिँ हिसाब त मोदोने
0: हजुर यो के कस भाइ साँचा वैका ख राजेन्द्र नकमिजो लुइ ती यहीँ पाखे फोन नदिएको जुल वैका जान ठाउँको विचार तयारीको जुल तासै छिन ठाउँको विचार त्याएको नीति नेवा एफएम सच्यो खोप्टी खुम मेगा पाखे झ्याना चौ फल्छ ज्याजुले ठाउँको विचार नुगा खट्यौ नीति जिगो फोनले 98-43-031-264 छ चाहिँ टपिङ खेप फोन न ठाउँको विचार ठाउँको नुगा ख तयारी फै दासै 98-43-031-264 छ चाहिँ फोनेर छि ठाउँको विचार ठाउँको नुगा ख तयारी फैगु जुल छिता नाचना 98-43-031-264 छ चाहिँ छिता बनाचना अहिले ठाउँ विचार नुगा ख तयारी फैदासे फोन न दि त हिना पनि छ 98-43-031-264 छ अठे राजेन्द्र जुना धैदिल झिगो थो नख चख अवश्य नख उखे ठुके लाना चाहँदो न्युनु न्युनु केना चाहँदो सुठे वा बानी नसे अहिले सुठे तक केनीको अहिले बनी यागो नखत न हेर्खुन याउला कने खुन याउला तस्क अल्मले लाना चाहँदो हो ज्या चाहिँ ठो झिगो तिथिमिति चाहिँ छनु हे जु यागो नीति चाहिँ झे नगमाले पञ्चाङ्ग पाखे पिठने उख पञ्चाङ्गले नगमाले पिठना दिल लासला अवश्य न वठे हे झिगो ज दासै छिन फनाटिफे छि मोबाइल नम्बर 98-43-031-264 छ फोन न दिदा इना अपना छ ठाउँको विचार नुग खट्यो नि थन फोन यसो पास धाइदिनु वैके त लस्को छ जोजलपा
1: जोजलपा
0: नरेश हजुर जोजलपा झ्याचो छ लस्को सेना जना गोपाल भूमिजो
1: हजुर
0: गोपाल जो छिता न फल छ झ्याचो छ लस्को छ ठाउँको विचार नुग खट्यो दिदा इना अपना छ
1: कि पास राई झासिङ निवासी निवासी मोही कोही फोन लगे म ठिलो त्यो समस्या चाहिँ जेन्टी माल सो जुसको छाटा सुधा खोजेर मेरो मुखी चाहिँ मलाई डिस्टर्ब
0: होला
1: मेरो चाहिँ यहाँ चटापु आएको जिउ चाहिँ चटापुलाई ढिलो यहाँ नको बोली
0: हजुर
1: अहिले चाहिँ यहाँ यहाँ नै टाला घर अब छुइहाल्छ छलमल यहाँ दौडा त छिटा खोला
0: खै
1: खिर बिजुको हाले बिजुको खोलायो छोरा पिलो निर खोला ढेरिङको ठोका गिया चाहिँ झप्पै थिएन पाटो देखि नगमा देखि यो खोला ठाउँ चाहिँ ठाउँ बनी चाहिँ यो पनि 7/22 चाहिँ ठाउँ बनी 7/18 तक चाहिँ चौथी ढुङ्गा चौथी ठाउँ बनिहाल्छ नि लाउ खनि चाहिँ ल खोपे चाहिँ नोट रुगाएँ जुड्ने ठुलो मान्यता हेर्नु त सबै सबैलाई घुम्ने ठाउँ हो घुम्ने कने हो चटाइ म घुमेको हो चटामणि मुला फेरि चाहिँ झम्लिन्थ्यो मजुरी माछाजी घिउ चाहिँ कामला ख होला ठुल्ठुलो खोलाएको ठेरिको त्यस्तो रुगा नरेछ नि
0: हजुर हजुर एक गोपाल भूमिजो कमल विनायक खोप पाखे फोन नदिएको जुल त्यसै थन फोन हाक्न सुपास चाहिदिएको वैका त लस्कुसिया जोजलपा हजुर विश्वनाथ नेवाजो छिता फल्छ जाजो छ लस्कुसिया चाहिँ ठाउँको विचार नुगो खटाइदिँदा इना आफ्ना जना
2: टाइम मुन्टो खेचौँ दुई तिन मिनट जो खेचौँ खला मुखला
1: जू करी अनुसार चाहिने छिन्याउ मिने त्यहाँ चाहिने खोज्याएको सुरु ल तार तिर्सेन दिलीप किन पनि खुलानु तार तिर्सेन मिलाइन्छ डुटा ल छेजो ठाउँ महत्त्वपूर्ण खसी उठाइ दिउँदो त नका चका निनु ला त चटा निनु ला त ठके ठके एउली पर्व समय सुधार्यो खुनियनी मल थियो सुना ध्यान्तिया न्याय मुन ठेचो मोनी सुन्ती नका चका छ एक महिना न्या मानया माओ छु कारण जिज्ञासा म त ठेचो ठाउँ सय दस वर्ष नेवा दे डबुली नरेश ताम्रकार नायक ऊ टाइममा यसलाई कृति मदन जोशी यो टीमा चाहिँ पर्व सुधार या मलाई दे डबुन धाउली दे डबु सकारात्मक ख या मलाई थाहा ख तर सरकार चाहिँ 2064 साल निसेको एक महिना नि नख माने कानुनले टेकिरहेको परिपत्रण खासा खासा जिरको ख तर लागु या मफैकेन कारण छुले ढाबले सुत दोष बिर मुखी थिएछ अशुद्ध पात्र चक्करे मनो त लान्छौँले चक्सी दिमाग ठिक थापे मलाई खालि नकारात्मक खोजेको लाओ खालि कुँजको छिनियो असाध्य असन्तोष व्यक्त जुकै आओ थो कारण धर्म सिउँडी ख धर्मै उत्पत्ति धेरै समय निर्धारण ल्यायो ख आएको समय गलत चुसेले छुकी छिर्की परिभाषित या त व्याख्या या त समयलाई धर्महरू छ उके पर्व समय सुधार भएछु खा मोनी सोन्ती नक चक एक महिना हि माने माओ छु कारण ढका सुना नला हाँग घुम मौका फोन स्पष्टीकरण दिउ त कोसिस यानी ठाउँको बासुबा जय सोनी जय नेवा जय नेपाल भाषा लिन खोजिने मौका दैला सुबा नि
0: हजुर यो को सुबारे साँचुरा वेक ख विश्वनाथ नेवाजो सामाखुसी याकप तथा यी पाखे फोन नदिएको छु ल अठेट छिन फोन नदिफै 9843031264 छ फोन एना छिन थाउको बिजा थाउको नुगो ख तयारी त इना आफ्ना चना तासे थन फोन सुपा छ चाहिँ दिगडो वेक त लस्कुस्या जोजलपा हजुर जोजलपा ज्याजो सर लस्कुस्या चना लक्ष्मण अवाली जो
2: हजुर
0: थन तावरै छु समस्या झ्याचाउँदो थौ कम्प्युटर नै समस्या वगु जुल आ जुजु जुजु चाहिँ आ थन फोनै तकन समस्या वगु हुने ना चाहिँ आ छिसा चाहिँ अन इयर चाहिँ बल्ल तल जुल अन इयर नकचिन झुख पन्ध्र बिस मिनट चिन झाला अन इयर जो वो अन इयर झिका चाहिँ छिसा थो फल्छ ज्याजो सा झ्याके घा चाहिँ छिसा झ्याको जुल दिलीप जो चिपिन जाना चाहिँ हजुर ठुकै युनिटि चाहिँ आज बालक झ्याका इङ्की युनिटि ठो बालक मिलेया युनिटि चाहिँ सक्ता थन ज्या चाहिँ झ्या चौँदो होला ज्या झ्या चौँदो आठौँ प्राविधिक झिटो त्यो टावर ढेकीमा प्राविधिक जुन थौँ झ्यारका चाहिँ मिगा फोन न हाया दिएको ख होला वो ज्या चाहिँ आछिसँग पिया चनाएको दो वेकै त होला वेकन सोया आ छुस्याउँ ख अहिले हल जुल छु सामान फेरेया माउ ख अहिले वेकन जानकारी बिर हुँका चिन्छ कि अहिले जी जी सायद आठौँ वया वेकन सोया भने जी छिकपिन त जानकारी बिएको
2: जी
0: अवश्य न आठ सकसाना ग्वालिया चाहे जाचाउँदो छिगु थो नेवा एफएम बालक झ्याके युनिटी आ छिस चाहिँ थो नेवा एफएम बालक झ्याके युनिटी चाहिँ छु आठन छु ढेकमा उकै नीति चाहिँ आ छिस मगा त थाहा छ छिकपिन त जानकारी बिहा चाहिँ ग्वाली फोनेको जी छिकपिनले से
2: हरेक ठाउँ खाली फोन खाना
0: लक्ष्मण अवाले जो प्यापु खोइला पाखे फोन नाटेको छु ल वेकन चाहिँ आज छेउ एफएम बालक महाला चौ जो छुन देखि माको खास चाहिँ वेकन न ग्वाल नाभी अलि सकल निनामी पिन्छन ग्वाले दिएको आशा भला सक्का याचन घाटा यादि ला यो केको शुभ दिशा रहेछ छिन फोन नाटे फेरि एफएम फोन ल्या 4:33:42 थन फोने सुपा चाहिँ वेक त लस्को स्या जोजलपा हजुर जोजलपा ज्याजो सर लस्को सेना चाहिँ चन्द्रबहादुर साक्य जो
1: देश विकास लागि सम्बन्धित देश विकास लागि थिएँ सपोजी आठ प्रधानमन्त्री सरकार प्रमुख पनि सरकार
0: हजुर यो कोही शुभादे साँचमा वेक ख चन्द्रबहादुर साकेजो यति ल नागवा येला पाखे फोन नाटिएको छ ल अठेर छिन फोन नाटिए फेरि एफएम फोन ल्या ठौँ छेना चौ ज्या चाहिँ झिगो फोन ल्या भ्याचना 98:43:01:30:26 चाहिँ छि फोन हेना थको विचार थको नुगो ख तयारी फैको जुल ओके नीति छिताना बनाचना 98:43:01:30:26 चाहिँ फोन न थको विचार थको नुगो ख तयारी फैको जुल फल्छ ज्याझोले छि थको विचार थको नुगो ख तयारी फैको जुल तासे पर्व सुधार्य खन वया चौदो अठे तुहे आका झका ठौँ कने खुसी बाबु न ज्या चौदो आका झका गुण गुले खुसी बाबु मिग मन हरा खुसी न तस्कै खुसी बाबल अन चुई चुई छङ्के अन नाफा सुकुम्बासी चुना चङ्गो बस्ती ठना छ अन सक्ता ल जाऊ वो ज्या छुज्या ज्याचौ ख ठुके ठुके विशेषण लगायत छु थाबा टुवाबाले ज्याचौ ठिठी ज्याजो विशेषण जानकारी ब्याडी फैगु जुल टासे छिदन बना जेवा एफएमए फोन ल्या 4:33:42:22 ठाउँ समस्या भया चाहन्छु ल जिगो फोन ल्या भ्याचना 98:43:01:30:26 98:43:01:30:26 छ फोन न ठाउँको विचार थाउ नुगो खतयादी फाइदा छ थन फेसबुके वो कमेन्ट्स का बन्तेना जे ठाउँ फेसबुक छेउ अन यरे नेवा एफएम www.newaefm.com.np पाखे बना चाहन्छु छ अठे ट्वेन हाम्रो पात्र नेपाली पात्र हो नेपा एप पाखेना तपिङ बना चाहन्छु ल लाइभ नेना चाहन्छु ल अले नरेश महर्जन फेसबुक पेज जिगु फेसबुक पेज पाखेन लाइव होना चाहो थो लाइव न सोया न कमेन्ट ना दिग्रो वेकअप इन कमेन्ट ना दिपिनु कमेन्ट छ भन्थे नै जी वेकअप इख रिजना श्रेष्ठ जो पाखे चाहिँ जोजलपार गा चया छया दिग्रो जोजलपार रिजना जो छिदारन लस्को सेना छ अथे तो सानुकाजी श्रेष्ठ जो पाखेन नरेश जी नमस्कार जी भाग कायटेनार घाट्याडी डोला लस्को सेना चरा सानुकाजी जो छेतारा लस्को सेना चरा छिना फोन नाडिफे जिगो जिगो फोन ल्या 9843031264 9843031264 छ फोन हेना छिना भोटिकया दिफे ठाउको विचार ठाउको नुग खटया दिफे दा चाहिँ छिताना लस्को सेना चरा जिगो थ ज्याज वाले सोनो आइतबार मंगलबार अठेटुए बिहिबार झाइगु ज्याझोख सुठास्या नेपाल भाषा भुखन्तुङका झाइगु ज्याझोख ठो ठौँ चाहिँ झिगु ठो फल्चा ज्याझो छु बच्चा यी लिपलाबङ जुल ताछै लिपलासान छिस चाहिँ छिकपिनको विचार तेगेको नीति झिगु ठो ज्याझो मटिकी कोठा चाहिँ छिस चाहिँ निरन्तर रूपमा चाहिँ झ्याका भया सुनाएको जो वही ज्या चाहिँ झिगु फोनै समस्या बसान छिस ठाउँको फोन बिहा चाहिँ छिट चाहिँ बना चुनाएको जो ताछै ठन फोनै सुपास झाइदिएको
1: गलत जाया तिमी त लगाया मल सरकारी अवरोध यन्त्र कानुन कट घरा त्यही मल प्रशासन सेना प्रहरी सशस्त्र फुक सरकारी लाग्यो तु अहिले चाहिँ निक्षि राजनीति यहाँ ल्याए राजनीति शुद्ध ल्याए राजनीति पार्टी उर्मिसी घुमैला ठ ठ किसिम राजनीति ल्याए नै पनि सरकार खुडु खुडु ल्याऊ जनता भ्याउ नम्बर दियु गुनासो मिल्यु यथार्थ खे वास्तविकता दुसा उचित चाहिँ छानबिन जाती राजनीति ढिलो ढिलो नयाई ठो नयाई कनै नयाई याउ अनन्त हिसो राजनीति नामे सित अवरोध ल्यायामा थियो तर यही पनि आया पनि गलत चुल लाग्छ ला सरकारी पक्ष जना कार्य अमलका कुरिमलका जडगनी अमलका नियम कानुन नै पोलिटिकी हे अमलका आ ढिलो मोनी ढाका मोनी उठ्याउँदो आ मोनी टाइमे चाहिँ नम्दैन गो नापल नापल झिकन चाहिँ नि ऊ सस्तो बजार चाहिँ गन गन गन गन आठौँ सस्तो बजार घर किन बजारे भिन्टेट आउँछ त्यहाँ किन भइमुखो ज्यास किउ खुवाएको छ ज्यासको सस्तो नसामो दियो जेटा केटा लुकी चाहिँ यहाँको ग्यासमा हिँड्यो धै मनो त वयु आयु आ कम्पनी कायमती भाइ आ झिकेको समस्या त आ कम्पनी पैसा मयङ्कु सरकार ल्याउन हिँड्यो धै तर आएन चाहिँ नि मनो त अल्मले जेत न आ मनी सुन्ती हाँडे नख वैचुङ्कु बजारे किनी मरु ज्यास मरु आ त्याएको असल ल ल हे म सबै छ ल त्यहाँ घेना मुहाउको मन त घेना सुनिउ एक घन्टा दिन्छ
0: हजुर
1: सुने एक घन्टा दिन्छ खानेपानी मेलन चाहिँ पटकै हो मक्क अनि सरकारी त घेना थिएछ चाहिँ नि खाउ ढ्याउ कि मक्कु ढ्याउ कि सफल ढ्याउ कि पिरो त्यहाँ त खाइ आ म त हिँडेको म सिधिने मक्का यहाँ छुट्यो काटेन ढल्ला छ सरकारी पिरो त्यहाँ त खाइ सरकारी विरोध यहाँ झिउ होइन मको भालाउले आफ्नो समस्या त उसले झिप नै मान्ने हिँडेको मसिन चाहँदो खुनिया छ ल ओइ एक घन्टा ओइ हुन एक घन्टा टिकै भालको ओइ मको ढाका आ म नि नख सुन्टी नख झनी गएर म ठाउँमा चाहिँ नि आ जनता चाहिँ ढाउ टाइमे ढाउ पारे जेतौँ मरु आ बजार खटे अनियन्त्रित आ अनुगम टोली भाइटिङको नापला मोनी सुन्टी ले साँपटि त त्यहाँ आएर खुन्न मरु अनुगमन टोली अनुगमन या मुहाला स्थानीय त्यहाँ त परिचालित या मुहाला खासे खासे घनघन सुना सुना छुट्छु सुस्कतौ ग्यास कि सुस्कतौ खस हो म्याकी माल स्थानीय निकाय त त्यही अनुगमन टोली सक्रिय त्यागना चाहिँ माल सरकार परिचालित या मल छिक्कु सुरक्षा आदन प्रयोग माल आ ग्यास ओख्नु खोज्नु चाहिँ नि सरकार चाहिँ नि उसले ठटमा भ्यापार त्यसमा तावाउँ भेटघाट चाहिँ नि हेर्छ च्याकटको अपकार नेचौँ त पुलिस चाहिँ हनी झन्सेवा थिएन नेचौँ त
0: हजुर
1: अनुसार किनी आ 12-15,000-20,000 डाँपुला ठयो गाडी त यो भाइ उसलाई पकाएन कहिले 30-40 रुपियाँ लगाउने यहाँ चाहिँ ऊ चाहिँ 6-7 रुपियाँ पठाउँ घेना बिउ रे सरकार उकित व्यवस्था खर्च होला ठुटमिसी सशस्त्र सेना यो डम्फर टक्कको गाडी दु उकिन्छ चाहिँ प्रयोग याका चाहिँ टिपोटको हेरी लाटो भए भाव बी कुनै यहाँ 30,000 पुरा गरिएको रहे, कुनै यहाँ 1,00,000 पुऱ्याएको रहे, कुनै यहाँ 50,000 पुऱ्याएको रहे क्षमा काउन्टले अनि वो फुक्कु लोट झिट परे सरकार होला जस्तै चाहिँ पाइ पहिलो जुटले सरकार नेपाली सिक्के नै हेर्न हेलिकप्टर लगाए नि साधन जनाउँ थिए आ थुन चाहिँ अयो विपटेला सेना सशस्त्र तत्त्वको गाडी ल्याउ पत्रिका पालन काइन्ट ल्याइदियो अपोज र थियो अपोज यहाँ चाहिँ लगाइदियो एजा आ केसँग झल्ला छ पिरोट या त रही पिरोट मकुरिया त ल वे किमा ल म त मसिकीमा ल तु ग्यासमा ल चिनीमा ल आ चिकन थो पाके थिए एक सेट धाने छ मोनी तैने थप्पा छ त्यही बजार भा अनियन्त्रित ज्या ठाउँ ला छ जनता गेजी एजा कि त चाहिँ गभर्मेन्ट निकाय त दु अनुगमन यही थियो अन्त परिचालित यामा ल स्थानीय निकाय न अनुगमन यामा ल अधिकार प्राप्त ख आ छिल हात गाली छिकेल अधिकार न मरु छिसँग या हुन्न मजु एजा अधिकार प्राप्त जुति थाथा तत्त थासै तिन्छ अन्छ चाहिँ सरकार भाला ज्यादा साइकिल राजनीति आती सरकार के पैसा राजनीति या तो राजनीति फोम से पार्टी को या ना सुनी अभी लाख दिशा की फोम को सरकार लाख दिशा की सरकार सरकार के किसान भाला ज्या ग्वालिया बंगलाओ ज्या गुनासो ज्यादा सुधार
0: हजुर यो कोही शुभ देशा छ वै कखा सुरेन्द्र सुरामा रञ्जित जो पिण्ड टुवाइए पाखे अफिस न खा वै कना तैदिको प्याछे खख सरकार फुक्क सिलिन्डर हिला क्याफे गाते या चौद तर पसले वसा पसले त्यस मखा अले वो जिया छिट समस्या लाना चौदो अठे टुया सरकार चाहिँ ठठम हे वना चाहिँ पिने वना चाहिँ ठो ग्यास ज्याका सिलिन्डर मार्फत हया दिसनका चाहिँ अले सहज रूपमा बिहा दिसनका तयार दिएको द डिल्ल डिल्ल त्यता अठे तयार दिएको द वो हे कथा चाहिँ यही बोले चाहिँ सिलिन्डरे चाहिँ वेकना तैदि थिए गुली छिन गाडी भाडा गुली छ 50,000, 20,000, 50,000 अठे यो फुलान हगु डो अले वो हगुलाई वेकअप छ सरकार कोचुको भावलाई बिफै मखो तर सरकार गण गण वस्या अपकालका चाहिँ कारवाही आएको ध्यान वया छौँ द गुलिस त अपे मिल नि खुस अहिले 16 मिलका चाहिँ थो कारवाही हेर्न चाहौँ न केना चाहौँ दो छौ उनीको ठा चाहिँ कारवाही हेर्न गर्न केना चाहौँ दो तयार नचौँ दो भोकटेकै वया चाहौँ दो अहिले अप ठाउँ अप फुलाएरङ्गा अपका एउटा स्वाभाविक जुएजुल थो सरकार नियन्त्रण नियममा सरकार वेकन तैदि थिए सुरेन्द्र सुडामा जो तैदि थिए सरकार सेना या के दो उल्मसी ट्रक त दो गाडी त दो सिलिन्डर याङ्का चाहिँ ओके ज्याका गाडी भाडा मुयाका बिल लास सरकार कोर्छु कथा हे उले टेभाला थो सर्वसाधारण त्यतालाई ग्यास क्या फैगु जुला नि ग्यास न मरुगो न ठप्पै जुगु न मखो छ्यार गरे छिन्यानै छक धेरै चाहिँ ऊ छौ डिल्लरे चाहिँ थो ग्यास चाहिँ वया चौँदो वो ग्यास वया छिन्यानै छक चाहिँ ऊ ग्यास गुलिन वै ऊ चाहिँ इना बिहा चौँदो छु छु ग्यास डिल्लर के स्वापट एबले चाहिँ वे कपिन्छ चाहिँ आ झ्या निठला म व छिन्यानै छक अहिले लक्ष्मी निक स्वक चाहिँ ठो ग्यास वर घाट्या दिउ अहिले नाचोया टेपी यो कम डै गुजुला अहिले अब ग्यास गुलु वै ऊ नाचोया टपिनु अहिले ना डोठेका टपिनु ऊ छसी कथा चाहिँ वे कपिन सु सु पावल इमो इमो चाहिँ ऊ झन ला कथा चाहिँ गुलुबाट होला आ थौ सेबाट भयो चाहिँ ऊ सेजना नाले झने सुला इम्टा इम्टा भि गुजुला सेजना इटा भि गुजुला हो ए कथा चाहिँ यहाँ नचाउँ ठो ग्यास दिल त्यसै थटेना चाहिँ टस्कै प्याछ खला विक्रेता त्यसँग ठटेना धलकटा चाहिँ बिहा चाहँ जुला अहिले गण गण चाहिँ आज अझ बिरामी पिन्त ज्येष्ठ नागरिक पिन्त अहिले अपाङ्ग जो पिन्त तका चाहिँ प्राथमिक त कठा चाहिँ वेकअपसँग बिहान चौँदो दो छ्यार गरेर आ जुई मफ पिन्ट अपाङ्ग जो पिन्छ ग्यास काउला चाहिँ वेकअप पिन्ट न्यनी तया चाहिँ आ ने वे मत छ सिलिन्डर डुर्घाटा अहिले वो कठा चाहिँ वेकअप पिन्ट चाहिँ न्यनी बिहा चौन दो वो बिहा चौँले चाहिँ सकलसित थो डिल्लर टेटर चाहिँ बिहा चना दिपी ग्यास विक्रेता पिन्ट यो कोही कसो भयालाई बिहेमा छ्यार हामीले इम्स थो ग्यास बिक्री याइपिन छ चाहिँ थो प्राथमिकता तया चाहिँ ब्याच हुँ ज्या चाहिँ वेकअप इन द स्वाब देसाय माटा चाहिँ अपाङ्ग जोपिन थ चाहिँ यङ्की फैमुख अहिले वेकअप इन छ चाहिँ थो ग्यास छेतक तया भए अहिले तया भो बापत चाहिँ आठ बच्चा शुल्कला नापा नहे काई हुगे जुल बोला कायगो आछ र ज्याया बापत ज्यालाला काई हुगे जुल तसे छिन फना डिफे थो फल्चा ज्याजोले फोन याग निति छिन फना डिफे 9843031264 तिथि मिठी पर्व सुधार या खल यो कोही वया चौँदो ठो पर्व सुधार याको नीति चाहिँ सु मिले मजा चौँ खले छु मिले मजा चौँ खले तर पर्व सुधार या लम्फुई चाहिँ वना चाहिँ छे विश्वनाथ ज्योति अहिले वेकअप इन छौ पुच हेदी तिथि कठैना चाहिँ झिगु थो हरेक नेपाल देशे दुनियाँ चाहिँ हरेक जिल्ला जिल्ला हेदी नेवाट गनगन्डो अन अन वेकअप इन्छ चाहिँ पर्व सुधार कठा चाहिँ थो याना चौँ डो वेकअप इन्छ चाहिँ लक्ष्मी न्य ज्यायाको याना चौँ डो बोज या चाहिँ वेकअप इन त तस्कै अफ गाभेकन तयारी ला छुन चाहिँ समस्या मरो ओके नीतिका तयारी डो झिगो ठो ड्यो रहेको झिगो आत्मा ख आत्मा चाहिँ छु सोचेना छु पुजे या त आत्मा सन्तोष दिएको हे ड्यो या सन्तोष जो कथा चाहिँ नलाकामा छार गरेर ड्यो रहेको छिस प्रत्यक्ष रूपमा मख अहिले झिगो आत्मा छु चाहे जो छु पूजा छ छिट आत्मसन्तोष दिँदै छु या छ आत्मसन्तोष दिँदै वै कथा चाहिँ छिस यहाँ आउनु भएको छ त्यसै ठो ठौँ कनेला सुना छु या त छुटाल गोन छु जुल वै या उठे ज्याचौँ डो यहाँ छटा यसले छटा खोपे छटा ज्याचौँ डो गन चाहिँ मिग चठा हन गन थौँ चठा हन ठो नेवाट नेवाट छटी छप मजुल ठो नख झनीको नीति छटी छप जुल लाछ अहिले वोढुङ्का झिन्यवाट सक्ले झ्याकुलिन छटी छप जुई भए त्यसै थौँ या छिगो थौँ फाल्छ ज्याजुले फोन हेर ठाउँको विचार नुग खटाया डिपी वेकअप न नाच क्या वेकअप खा राजेन्द्र नगमी जो लुइ थिए गोपाल भमेजो कमल राय खोप विश्वनाथ नेवाजु सामा खोसी याको पाटवा ये लक्ष्मण अवाले जो प्याफो यला चन्द्रबाजु साके इटिलाना नागवा यला सुरेन्द्र सुरामा रञ्जित पिण्ड टवाई पाखे फोन नाजिएको छ ठठको विचार नोख डिपी सकल पासमिता योको शुभ दिशा चाहिँ हालि निजुतना ठिठी माध्यम पाखे जना चाहिँ डिपी सकल पासमिता योको शुभ दिशा छ अठे नेवा एफएम सचिव खोप्टी खो मेगा चाहिँ फेसबुक पेज पाखे सुया चाहिँ डिपी लाइभ सुया चाहिँ डिपी लाइक नाइडिपी सेयर नाइडिपी अठे टुवे जिबो फेसबुक पेज नरेश महर्जन पाखे सुया चाहिँ डिपी लाइक नाइडिपी सेयर नाइडिपी कमेन्ट नाइडिपी सकल पासबुक योको शुभादेश चाहिँ जित अठो फल्चा जारी ज्याके नीति प्राविधिक कथा वाल नाइडीमा दिलीप कुमार जया त योको शुभादेश चाहिँ जित नरेश थेच म्या आदम थौँ यहाँ त हुने त उजा बिहारी छ थौँ यहाँ छिगो दिपी जेमा जान चाहन्छ नेवा एफएम सचिव खोप्टी खो मेगा शुभा जय मापा।

0: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
1: बजार क्षेत्रमा सडक पेटीबाट हिँड्ने बानी बसालौं, दुर्घटनाबाट बचौं र बचाऊ। 9 नम्बर वडा कार्यालय, कृतिपुर नगरपालिका।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।

0: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, तोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ, रोमाञ्चक पदयात्रा गरौं, कीर्तिपुर चार वडाको चम्पा देवी दर्शन गरौं, सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं। कीर्तिपुर नगरपालिका चार वडा कार्यालय कीर्तिपुर काठमाडौं।
1: सामाजिक सञ्जालले बालकको बुझे याना जग्गा बैंक या आधिकारिक प्रोफाइल जग्गा फलो याना दिस सुना लिंक च्याकेन्य वो छुकीय नीति ख सुना छया हगु ख वो गनौनी बालक थुइका दिस वो चागु वेबसाइट या URL चेक याना दिस बामलागु घटना जिके मबित इले बिले थगु पासवर्ड हिला दिस सुना खे थ या त शंखा जुल धासा बैंक या त खबर याना दिस सतर्क जुया दिस थकी पाखे बचे जुया दिस सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली FM तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
5: जोजालपा जी गायक जोजुकाजी रञ्जित, नेपाल भाषा एकेडेमी या नीति अनक मिडिया या नेभया भाषा साहित्य व संस्कृति सह नेवा FM 106.6 मेगाहर्ज रेडियो न्याना दिशा न्याङ्का दिशा शुभ।

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
1: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
0: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
1: हामीलाई सम्पर्क गर्नुहोस्।
0: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, किर्तिपुर 10,
1: फोन नम्बर 7330977, वर्कसप क्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
0: मोबाइल नम्बर 9852336369, 9141233369।
2: बैंक गुबले गुगु अवस्था न छिगु एटीएम मोबाइल वा इन्टरनेट ब्याङ्किङ या कोप्य विवरण कायम हो। यदि सुना न छुना माध्यम छिके अजाको जानकारी काला दासा ठिका दिसा वो छि त ठगे या त सना चोङ दो नाप बैंक या कर्मचारी जुगु दाबी या म हरेक व्यक्ति या मसिका प्रमाणित या न दिसा उमेको विवरण कया बैंक जना दिसा सतर्क जुया दिसा ठगी पाखे बचे जुया दिसा सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।

0: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको छ गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजो
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: बैंक गुब्ले गुगु अवस्था न छिगु एटीएम मोबाइल वा इन्टरनेट ब्याङ्किङ या कोप्य विवरण कायम हो यदि सुना न छुना माध्यम छिके अजाको जानकारी काला दासा ठिका दिसा व छित ठगे या त सनाचो मुदो नाप बैंक कर्मचारी जुगु दाबी याम हरेक व्यक्ति या मसिका प्रमाणित यान दिसा उमेको विवरण कया बैंक नेना दिसा सतर्क जुया दिसा ठगी पाखे बचे जुया दिसा सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: बजार क्षेत्रमा फोहर जथाभावी नफालौ डस्टबिनमा फालौ सभ्य नागरिकको परिचय दियौ हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर
5: 9 नम्बर वडा कार्यालय कृतिपुर नगरपालिका

0: सिरी ढुङ्कला
1: सँग पर्सनल मोबाइल नम्बर ब्लक यानाला
0: पर्सनल मोबाइल नम्बर ला उखुनु हे टेलिकम या ज्याखुठी वना ब्लक याना वेट न
1: अले बैंकेले
0: बुइंके
1: खटया
0: अनछा या मालले
1: वला या माहुने ठाउको मोबाइल नम्बर हिलापुला वा ब्लक जोगु बैंक याता न जानकारी बियादिस अले ठाउको बैंक खाता या जानकारी मेपिनीको लाटे ठेनीको पाखे बचेज बियादिस
0: सतर्क बियादिस ठगी पाखे बचेज बियादिस
1: सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
3: अपील अपील अपील सडक सिटीबाट हिँड्ने बानी गरौ दुर्घटनाबाट बचाउ लेन अनुशासन कायम गरौ सत्यताको परिचय दिऊ जथाभावी पार्किङ नगरौ सडक सधैँ सफा राखौ सडक नियमको पालना गरौ सबै नागरिकको परिचय दिऊ दण्ड र जरिवानाबाट बचौ सडक पेटीमा सामान नराखौ बटुवालाई सम्मान गरौ सबै सहरको परिचय दिऊ किपु नगरपालिका महानगरीय प्रहरी वृत्त महानगरीय ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर बजार व्यवस्थापन समाज निवायकिन 106.6
4: नेपाल भाषा एकेडेमी नीति अनक मिडिया प्रालय नेवया भाषा साहित्य व संस्कृति स नेवा एफएम 106.6 नेना दिसा नेका दिसा

0: काइमो पो ठोला बैंक हेन काइमो
1: सतर्क जारी छ थरी पाके बचे जारी छ
2: सिद्धार्थ बैंक पाके जनहित जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: मठ मन्दिर पाटी पौवाहरू हाम्रो पहिचान र पुर्खाका अमूल्य सम्पत्ति हुन्। स्वच्छ सफा राखी यसको जगेर्ना गरौं। किर्तिपुर नगरपालिका २वटा कार्यालय देवढोका किर्तिपुर।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज।
6: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
5: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
6: हामीलाई सम्पर्क गर्नुहोस्।
5: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, किर्तिपुर 10।
6: फोन नम्बर 7330977। वर्कसप क्याङला फाट, किर्तिपुर। प्रोप्राइटर दिलीप कुमार महर्जन।
5: मोबाइल नम्बर 9852336369, 9141236369।
7: जो जो लपा जी मदन कृष्ण श्रेष्ठ अनक मिडिया निगोया नेवा एफएम 106.6 मेगाहर्ज रेडियो जिना निना चिना निन्दिसा सुपा चौख।

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: बजार क्षेत्रमा फोहोर जथाभावी नफालौं, डस्टबिनमा फालौं, सभ्य नागरिकको परिचय दियौं। हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर,
1: 9 नम्बर वडा कार्यालय कृतिपुर नगरपालिका।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
3: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
2: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
3: हामीलाई सम्पर्क गर्नुहोस्।
2: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, कीर्तिपुर 10,
3: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट कीर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
2: मोबाइल नम्बर 9852336369, 9141233769।

अपिल अपिल अपिल सडक पृथ्वीबाट हिँड्ने बानी गरौँ, दुर्घटनाबाट बचौँ, मेन अनुशासन कायम गरौँ, सत्यताको परिचय दियौँ, जथाभावी पार्किङ नगरौँ, सडक सधैँ सफा राखौँ, सडक नियमको पालना गरौँ, सबै नागरिकको परिचय दियौँ, दण्ड र जरिमानाबाट बचौँ, सडक पेटीमा सामान नराखौँ, बटुवालाई सम्मान गरौँ, सबै सहरको परिचय दियौँ। टिपु नगरपालिका, महानगरीय प्रहरी वृत्त, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा एफएम 106.6।

0: प्लान यो प्लानले प्रिमियम तिरेको छ गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.

0: समयमा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, टोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ, रोमाञ्चक पदयात्रा गरौं, कीर्तिपुर चार वडाको चम्पा देवी दर्शन गरौं, सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं। कीर्तिपुर नगरपालिका, चार वडा कार्यालय, कीर्तिपुर, काठमाडौं।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
3: अले फुक्क भयो ज्याटा सिडरला
4: अँ सिरी ढुङ्कल
3: सँग पर्सनल मोबाइल नम्बर ब्लक यानला
4: पर्सनल मोबाइल नम्बर ला उखुनु हे टेलिकम या ज्याखुठी वना ब्लक याना वेट न
3: अले बैंकेले
4: बैंके
3: खट या
4: अनछा या माले
3: ओला या माहुने थौगु मोबाइल नम्बर हिलापुला वा ब्लक जोगु बैंक याता न जानकारी बियादिस अले थौगु बैंक खाता या जानकारी मेपिनीगु लाटे ठेनीगु पाखे बचे जुयादिस
4: सतर्क जुयादिस ठगी पाखे बचे जुयादिस
3: सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्दे
5: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
1: बजार क्षेत्रमा सडक पेटीबाट हिँड्ने बानी बसालौ, दुर्घटनाबाट बचौ र बचाऊ। 9 नम्बर वडा कार्यालय कृतिपुर नगरपालिका।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
3: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
2: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
3: हामीलाई सम्पर्क गर्नुहोस्।
2: न्यू कुमार आयरन इन्डस्ट्रिज, चिठु मंगलटोल, किर्तिपुर 10,
3: फोन नम्बर 7330977, वर्कसप क्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
2: मोबाइल नम्बर 9852336369, 9141236369।
4: नेवा जातीय गौरव,
5: नेवा संस्कृति महसिकेटा, नेवा नशा तुसाया सक्का सभा क्याटा,
4: नेवा लहना रेस्टुरेंट, खा बहा किपु,
5: नेवा सभ्यताया जीवन तगो खुला संग्रहालय,
4: नेवा लहना
5: छक अवश्य दुसा जासानी।

अपिल अपिल अपिल सडक पृथ्वीबाट हिँड्ने बानी गरौँ, दुर्घटनाबाट बचाउ, मेन अनुशासन कायम गरौँ, सभ्यताको परिचय दियौ, जथाभावी पार्किङ नगरौँ, सडक सधैँ सफा राखौँ, सडक नियमको पालना गरौँ, सबै नागरिकको परिचय दियौ, दण्ड र जरिमानाबाट बचौ, सडक पेटीमा सामान नराखौ, बटुवालाई सम्मान गरौ, सबै सहरको परिचय दियौ। टिपु नगरपालिका, महानगरीय प्रहरी वृत्त, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा FM 106.6।

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: सकल चिन्ह नेवास नेपाल भाषा एकाडेमी।

0: आएको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: जथाभावी रुख नकाटौ, वन जंगल हरियाली जोगाऊ, टोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ,
5: रोमाञ्चक पदयात्रा गरौं, कीर्तिपुर चारवटाको चम्पा देवी दर्शन गरौं,
6: सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं।
5: कीर्तिपुर नगरपालिका, चारवटा कार्यालय, कीर्तिपुर, काठमाडौं।
7: बजार क्षेत्रमा फोहर जथाभावी नफालौ, डस्टबिनमा फालौ, सभ्य नागरिकको परिचय दियौ। हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर,
8: 9 नम्बर वडा कार्यालय, कीर्तिपुर नगरपालिका।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
9: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
4: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन गर्नु परेमा
9: हामीलाई सम्पर्क गर्नुहोस्।
4: न्यू कुमार आयरन इन्डस्ट्रिज, G2 मंगल टोल, कीर्तिपुर 10।
9: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, कीर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
4: मोबाइल नम्बर 9852336369, 9141233769।

0: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको छ गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजौ
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
1: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
0: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन गर्नु परेमा
1: हामीलाई सम्पर्क गर्नुहोस्।
0: न्यू कुमार आयरन इन्डस्ट्रिज, चिठु मंगलटोल, किर्तिपुर 10,
1: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
0: मोबाइल

0: वार्षिक राशिफल,
1: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
0: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, तोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ,
5: रोमाञ्चक पदयात्रा गरौं, किर्तिपुर चारवटाको चम्पा देवी दर्शन गरौं, सधैँ सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं। किर्तिपुर नगरपालिका, चारवटा कार्यालय, किर्तिपुर, काठमाडौं।
6: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
7: बजार क्षेत्रमा सडक पेटीबाट हिँड्ने बानी बसालौ, दुर्घटनाबाट बचौ र बचाऊ। 9 नम्बर वडा कार्यालय, कृतपुर नगरपालिका।

0: तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नेवा गहना नेपा देय तिसा ख नेवा जातीय गौरव
2: नेवा संस्कृति महसिकेट नेवा नशा तोसाया सक्ता सभा क्याट
1: नेवा लहना रेस्टुरेन्ट था बहा किपु
2: नेवा सभ्यताया जीवन्त व खुल्ला संग्रहालय
1: नेवा लहना
2: छक अवश्य दुसा जासानी।

जो जलपा नाप्ना पल्लसको सेनाचना प्राविधिक पाषा दिलीप कुमार महर्जन लिसी जी नरेश थेत्मिया नेपाल भाषा एकेडेमी नीति अनक मिडिया न्युबया न्युवा एफएम सच्यो खोप्टीको मेगार्स सुथासिया नेपाल भाषा बुखदुङका न्यायगो ज्याजोख फल्चा ज्याजो जुनावा याचना दु जी नरेश थेत्मी थुगु फल्चा ज्याजो मुकैना छुगु ज्याजो ला छिहे न्युवा एफएम सच्यो खोप्टीको मेगार ज्या फोन ल्या 4332422 फोनना छि छुगु हे थ्या भ्या ट्वाबाले ज्याजो थिति कठाया जात्रा पर्व लिसिका थिति कठाया छुगु थ्या भ्या ट्वाबाले जुया चङ्गो जुई ट्यङ्गो अथवा जुई धुङ्गोको ज्याजो विशेषण जानकारीमा ब्याधि भएको जुला नाप्ना पछि छुगु थ्या भ्या ट्वाबाले छुन कथाया दुर्घटना जुगो जुया चङ्गो दशा न ओके विशेषण जानकारी ब्याधि भएछ न छि छिगु थो देशी जुया चङ्गो राजनीतिक विषय वस्तु या त कया न थाउ विचार नुग तयारी फैटा चाहिँ अथि तुई छि ठो बाहेक न छुन विषयवस्तु या त कया छि थाउको विचार थाउको नुग तयारी फैको जुला ओके नीति फोन नदिस युवा एफएम या फोन ल्या 4332422 थौ चथा नख अथे ढाइमा मंगल चौथी या दिन खसा अथे गणेश चतुर्थी या दिन ख टासे थौ ऋषि पञ्चमी या दिन ख टासे अथे तुई चिगु थो तिथि मिथि कठ चाहिँ यो कहे गोलमाल ज्या चाउँदो ला ठाउँको छ्यार कटाइलाई झि तिथि छक्ल न्युनु न्युनु केनिगो ज्या चाहिँ तिथि घनीको गुब्लेर गाए अल्मल गु चथा नखन गुलिसिन मिग हनासा गुलिसिन थौँ चथा नख हना चौँदो हो ज्या चाहिँ झि तिथि मिथि तस्कै गोलमाल ज्या चौँदो पद्र गोल ज्या चौँदो अथे ज्या झिगु तिथि मिथि बालक याङ्कीको नीति छौ यथा झे मुकैन झे नेपाल याङ्क हे छौ तिथि कठ चाहिँ जुइमा ख नख चख हनीको छौ कठ जुइमा अथे खसा नै जुया चङ्गो मरो विशेष सेनालाई मेगु सेनालाई

सोन्टी नख जुइबले चाहिँ थोटी टिमी तस्कै गोलमा हाल जुइगु ल सोन्टी नख लक्ष्मी पूजा म पूजा वो किज पूजा छनु यङ छक्ला हे लाइन यङ या मागु ख गुब्ले खिचा पूजा लक्ष्मी पूजा छनु लाकि गुब्ले लक्ष्मी पूजा म पूजा छनु लाकि अठे ज्या चौँ डो वो ज्या तस्कै अलमल ज्या चौँ डो ठुके मिले या कुनै त्यो चाहिँ सरकारवाला पिन्छ चाहिँ ठो आ नुगु नगमा पिठने स्या न्य हे चाहिँ सरकारवाला पिन्छ चाहिँ ठो छि सक्ले जाना चाहिँ पञ्चाङ्ग निर्णय समिति पाखे पिकाइगु ज्या चाहिँ वेका पिन्दा चाहिँ त्यहाँ कर्सन याक माउ डो ठो विशेष सेना चाहिँ छिस स्याना चाहिँ छि जोशी जु पिन्छ चाहिँ सिगु ख ठो ठिजको पट्टि यसलाई तिथि मिठी यो घरि पला रे सक्ता हे दै गुजलाउ के घरि पला मिले ना तिथि कठाउँ चाहिँ या माउ जुल ठो मिले या हुने ती चाहिँ जी जोशी जु पेन त विशेष सेना जी इना पेना चुना छि ठो नेवा एफएम पाखे चाहिँ सकल नेपामी कठाउँ चाहिँ जी ठो इनाप नयाना चुना ता चाहिँ आ नोगु नकमा अठे ट्याबले चाहिँ 2084 सालले नगमा पिठने स्या न्यो चाहिँ ठो मिले ना दिटा इना पेना चुना जी नेवा टेकु नख चक चाहिँ छसी कठ हे सोनीगढ हुने छसी कठ हने गुनिटी चाहिँ जी विशा ठो हने गुनिटी मिले या गुनिटी नगमा कठ पिठन दासा छसी कठ हे जुई दासे छिन थाउको बिचा तयारी फेरि नेवा एफमे फोन ल्या 4:33:42 छ थौ चेगु थो ज्याज ले छौँ बच्चा लिप्ला आउँगो जुलालाई चेगु थो थन छौँ बच्चा मिले नाचनाको जुला छौँ बच्चा समस्या भएको हुने ना चाहिँ दिना चाहँ जुला आ अन इयर जुइट हुनु डो र चाहिँ छिन फोन आदि फेरि ठाउको बिचा तयारी निति नेवा एफएममा फोन ल्या 4:33:42 छ फोन हेर्दा ठाउको बिचा ठाउको नुको ख तयारी फेरि दासे अठे टु छिन फोन आदि फेरि मिग अचानक चाहिँ थो मनरा खुसी तस्कै खुसी बाबुको पट्टि बुखाउँ होला मिग 9 बजे गुटाईले गुटाईले छक्लाको गठे ज्याबलले ठो चाहिँ चाने छक्लाको थर्चुङ खुसी बाबुलका चाहिँ अन नापा सुकुम्बासी पि चोना चौँगो वो थना चौँगो बस्तीला फुकए अन दक जागो अहिले मेरो निजी थको जग्गा टक्न भाडाकया चोना चौँ पिनु अन टक्न चाहिँ ठो ल जाओङ खने त मिग छक्लाको अर्चुङको खुसी बाबुको छुजिया बोलरका चाहिँ थो निकै यहाँले चाहिँ अन छु बच्चा वाउको जुल मेठ्या बाबुको जुल मेठ्या बाबुको हुनेना चाहिँ अन चाहिँ छक्लाको खुसी बाबुको भरि धैगो चाहिँ जानकारी वाको जुल त्यसै छिन फनाडी फे अलि छु थ्याबा टुवाबाले गठे ज्याचौँ डो छु ज्याचौँ डो ओके विशेषण छ जानकारी ब्याडी फे ओके निधि फनाडी छ नेवा एफएममा फोन ल्या 4:33:42 छ थन प्राविधिक पासा चाहिँ फोन लगै मजोनीहरूका तयारी डोला छु छु चाहिँ समस्या भयो त उठ्यो चला फोने न समस्या भयो उठ्यो थन प्राविधिक पासा चाहिँ फोने न समस्या भयो उठ्यो चहरूका जानकारी ब्याडिएको डोडा होला हो ज्या चाहिँ वेकन मिलेया कुटाइ नाचौँ डो अथे टुवे भारत चाहिँ नेपाल या त चाहिँ निया निठा चाहिँ खुस अब निय पेगो मेगावाट बिजुली बिगुर घाप चाहिँ थन बुखछ भएको डोला भारत सरकार र नेपाल या त चाहिँ यहाँ निठा चाहिँ खुस अब निय पेगो मेगावाट बिजुल उपलब्ध याकेको जो दुसा भारतीय ऊर्जा मन्त्रालय नै मेगा छ प्रेस विज्ञप्ति जारी आछ ऊ जानकारी ब्याडिएको खसा भारतमा ठोहे सेप्टेम्बर 13 निसे वैगो डिसेम्बर तक चाहिँ डिसेम्बर 31 तक नेपाल विद्युत प्राधिकरण या त चानासिया चिन्जिटा यी निसे चाहिँ बनिसिया खुट्टा यही तक बिजुली उपलब्ध याकेको निर्णय यागोर्खा चाहिँ धाको डोसा ठो चाहिँ भारतीय कठ चाहिँ मुजफ्फरपुर ढल्केबर 40 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम खुस मेगावाट व टनकपुर महेन्द्रनगर पाखे चाहिँ सचिव स्वेनीको केभी सिङ्गल सर्फिक प्रसारण मार्फत निपेगो मेगावाट बिजुली उपलब्ध याकेर्घा धाको डो तासे ठो बुख भएको बुख छको छिकपिन्द निकाको जुला तासे छि हान छु छु कथा ए छि ठो नेपालले चाहिँ रसुवा अन फोटेको छि खुसी बानाएन चाहिँ जल विद्युत आयोजना यक्क क्षति जोगो डो वो जोगो हुनेना चाहिँ नेपाल यता आ जल विद्युत छु बच्चा मगाए फो आ विद्युत मगाएको हुनेना छिटा लोड सेडिङ जुइ फो अवस्था यता कया चाहिँ ठो भारत पाखे निरन्तर रूपमा चाहिँ बिजुली छिटा उपलब्ध याकिएको जुला ता चाहिँ नाभा छि नेपाल पाखे चाहिँ निर्यात जाँचौँ खर्च चाहिँ आ छु बच्चा चाहिँ आयात यात्याउँगो ख ठो आयात याना चाहिँ लिप्टे चाहिँ छिसो हान छि जल विद्युत सक्ता देर हुँदा नेपाल पाखे हान निर्यातलाई जोइ जुइ तासे अठे टु कण्ठहार लिट बी त अमेरिका सकारात्मक रहेन बुख भएको डोला कण्ठहार अरे
खुइद न्य नेपाल खुयाङ्गोको टलेजो भवानी डया कण्ठ हार लिट बी त अमेरिका सकारात्मक लिस वगु डोरघाट चाहिँ थन भुखम वगु डो अमेरिका या सिकागो चोङ्गो आर्ट इन्स्टिच्युट अफ सिकागोले विशेष महत्व बिहा प्रदर्शन तयार टाउको ठुको टिसा लिट हेगु नीति नेपाल ताई न्य निसे कुट एना चोङ्गो डो पुरातत्व विभाग न्या र न्य निसे इन्स्टिच्युट या पत्राचार याना चोङ्गो खसा सकारात्मक लिस मवया चोङ्गो ख लिपाङ्गो पत्राचार्य धासा इन्स्टिच्युट तिसा लिट बी त सकारात्मक लिस ब्युगु खरघाट हाउँदो छ पुरातत्व विभागीय पुरातत्व तथा क्युरियो जाँच पास शाखा या अधिकृत सरिता सुवेदी टलेजुया तिसा लिट बी त थपी सकारात्मक जुगो भावना इमेल आर्ट इन्स्टिच्युट अफ सिकागो पाखे प्राप्त जुगुरका तयारिएको छ तसै छिन फोन नदिफे आ फोन चाहिँ थन जुगु ख प्राविधिक पासा फोन ने छु समस्या वया छन् गा त्यारी रो ओ ज्या चाहिँ आ जिगु फोन ल्या बी त थन पलख छपा छ मे ने ला मे ढुंगा चाहिँ जे फोन ने थन आसिना अले छिट जिगु फोन ल्या बी ला छे फोन थ मे ढुंगा चाहिँ छे फोन ना दिफे 9843031264 9843031264 छ चाहिँ फोन एना दिटा इनाप्ना छ थगो नुग खटे हुने दिटा चाहिँ आ छटा छ थन मे ने ना दिसा

0: हजुर मेलिसलिसले हाक्नाच कच्छ त लसको सिनाचना नेवा एफएम सच्चो खोप्टीको मेगार्ज पाखे जाना चुगु फल चा जाजोले चित लसको सिनाचना दासे छिन फोन ना डिफे जुगो फोन ल्या ब्याचना 9943031264 छ फोन एना छिन थगो बिचा थगो नुगो खन तयारी फै दासे थन फोन ए सुपास चाहि दिगु वेकेट लसको स्या जोजलपा
1: जोजलपा
0: नयो हजुर जोजलपा ज्याजो स लसको सिनाचना फोने हजुर राजेन्द्र जो हजुर जो जोजलपा ज्याजो सर लस्को सेना चाहिँ छिट
1: हजुर
0: ठैदेछ
1: हरेक चिज दिलाएर ध्यानलाई चाहिँ नि थो निका निका चिज

0: नियम हिसाबमा भेट नहुने कि हुन चाहिँ निवास काटिएको छ तरौँ चाहिँ थियो घरबर घरबर चाहिँ नि संस्कृति हनुमा दोकान होइन त्यो छुया छ कि निवास भेटो पाखे चाहिँ नि वेक छौ छाता सङ्गठन ख सस्यालो लुगले त्यहाँ चाहिँ वेकै त चाहिँ खोज्दै होइन त्यो छौँ पात्र डेगल गएर आएको छ खिसा छनै हनखनी ख ए त्यहाँ चाहिँ नि त्यो छैन निया तयार आ छिर खाए भए बुझ्छ अलमल अलमल जोकाएन त्यो नि खिसा छकायो हनीपट्टि इडा पिया गएर आएको छ सक्सान चाहिँ नि खै संस्कृति खै विचार त चाहिँ यहाँ कि खै मुखर आएको छ इट मिट पनि घुम्ले घेजिए थामु पुकाएन होइन कि जातीय महासङ्घ छौ चाहिँ खनेन डेल गएर आएको छ त्यो जातीय महासङ्घ नचाहिँ सबको घाट जाति त्यहाँ त चाहिँ खिसा स्थिति भयो ख आफूलाई चाहिँ हिसाब त मोदोने अहिले खि सक्सान लुगा त्यहाँ चाहिँ छेउ छौ चाहिँ विचार त्यहाँ हेक छ चाहिँ खि सक्सन
1: राजेन्द्र नकामिजो लुई त यहीँ पाखे फोन नालिएको छु ल वैका ठाउँको विचार तयारीको जुल चाहिँ छिन ठाउँको विचार त्यही नीति नेवा एफएम सक्यो खोप्टी खुम मेगा पाखे झ्याना चौक फल्स ज्याजोले ठाउँको विचार नुगा खटे नीति जिगो फोनले 98-43-031-264 चाहिँ टपिङ खेप फोन न ठाउँको विचार ठाउँको नुगा खतयारी फैदा चाहिँ 98-43-031-264 चाहिँ फोन हेर छि ठाउँको विचार ठाउँको नुगा खतयारी फैको जुल छिताना पनाचना 98-43-031-264 चाहिँ छिताना पनाचना अहिले ठाउँ विचार नुगख तयारी फैदा से फोन नदी त यहाँ पनि 98-43-031-264 अथे राजेन्द्र जुना धैरी ल झिगो थो नख चख अवश्य न ख उखे ठुके लाना चाहँदो न्युनु न्युनु केना चाहँदो सुठे वा बानी नसे अले सुठे तक केनी गो अले बनी यागो नखत न निर्खुन याउला कने खुन याउला तस्क अलमले लाना चाहँदो व ज्या चाहिँ ठो झिगु तिथि मिति चाहिँ छनु हे जु यागो नीति चाहिँ झे नगमाले पञ्चाङ्ग पाखे पिठनी उख पञ्चाङ्गले नगमाले पिठना दिल लासला अवश्य न वठे हे झिगु ज तासे छिन फनाति फे छि मोबाइल नम्बर 98-43-031-264 छ फोन नदिँदा यहाँ आफ्ना छ ठाउँको विचार नुगा खटे हुने थिए थन फोन सुपास धाइदिनु वैकेत लस्कुस्या जोजलपा
0: जोजलपा
1: हजुर जोजलपा झ्याचो सर लस्कुस्याना चना गोपाल भूमि जो हजुर गोपाल जो छिताना फल्च झ्याचो सर लस्कुस्या चाहिँ ठाउँको विचार नुगा खटे दिँदा यहाँ आफ्ना छ गोपाल भूमेजो कमल बिनायक खोप पाखे फोन नदिएको छु ल त्यसै थन फोन हाँक्न सुपासा चाहिदिएको वैक त लस्कुसिया जोजलपा हजुर विश्वनाथ नेवास हो छिता फल्स ज्याजो सर लस्कुसिया चाहिँ ठाउँको विचार नुगा खटाइ दिँदा यिनी आफ्ना जना
2: तार तिर्सेन दिलीप किन पनि खुलानो ख तार तिर्सेन मिलाइन्छ नौ दुटा ल छिटो ठाउँ महत्त्वपूर्ण खसी उठाइन दिउँदो नका चका निनु लात चटा निनु लात ठके ठके एउली पर्व समय सुधार्यो खनि मल ठयो सुनान ध्यानतिया न्याय मुनि ठेक मोनी सुन्ती नका चका छ एक महिना न्या मानया माओ छु कारण जिज्ञासा म त ठेक ठौँ सय 10 वर्ष नेवा दे डबुली नरेश ताम्रकार नायक ऊ टाइममा कृति मदन जोशी यो टीमा चाहिँ पर्वत सुधारिया मलाई के डबु न धाउली दे डबु सकारा

0: र लागु या नफैकन कारण छुले त्यहाँले सुइतन दोष बिल मुखिन्थ अशुद्ध पात्र चक्करे मनु त लान्छौँले चक्सी दिमागे ठिक थापे मला खालि नकारात्मक खण्डको लाओ खालि उँधको छिनियो असाध्य असन्तोष व्यक्त जुकै आओ थो कारण धर्म सिउँडि ख धर्मै उत्पत्ति धेरै समय नै निर्धारण ल्यायो ख आएको समय गलत चुसिने छुची छुची खाँ परिभाषित या त व्याख्या या त समयलाई धर्महरू छ उके छिउसालाई निर्णयमा आउँदो ख पर्व समय सुधार भयो छु खा मोहनि सोन्ती नक चक एक महिना य मानेमा छु कारण ढकासना नहेला हाँग घुम मौका फोनेन स्पष्टीकरण विरुद्ध कोसिस यानी थङ्के बासुबा जय सोनी वा जय नेवा जय नेपाल भाषा लिन खोजिने मौका दैला सुबा नि
1: हजुर यो को सुबारी साँचुरा वेका ख विश्वनाथ नेवाजो सामाखुसी याकप रतवा यी पाखे फोन नदिएको छु ल अठेट छिन फोन नदिफै 9843031264 छ फोन एना छिन थाउको बिजा थाउको नुगो खतया दिदा इनाप नाचना तासे थन फोन सुपा छ झाइदिग दो वेका त लस्कुस्या जोजलपा हजुर जोजलपा ज्याजो सर लस्कुस्या नाचना लक्ष्मण अवाली जो हजुर थो थन तावरे छौँ समस्या झ्याचाउँ दो थौ कम्प्युटर नै समस्या भएको जुल आ जुजु जुजु चाहिँ आ थन फोने तक न समस्या भएको हुने ना चाहिँ आ छिसा चाहिँ अनियर चाहिँ बल्ल तल जुल अनियर न नकचिन झुख पन्ध्र बिस मिनट चिन झाला अनियर जो वो अनियर झिका चाहिँ छिसा थो फल्छ ज्याजो सा झ्याके चाहिँ छिसा झ्याएको जुल दिलीप जो चिपिन जाना चाहिँ बालक झ्याका युनिटी ठो बालक मिले युनिटी चाहिँ सक्ता थन ज्या चाहिँ ज्या चौँदो होला ज्या ज्या चौँदो आठौँ प्राविधिक झिटो त्यो टावर ढेकीमा प्राविधिक जुन थौँ झ्यारका चाहिँ मिघ फोन न हाया दिउ ख होला वो ज्या चाहिँ आछिसँग पिया चनाएको दो वेकै त होला वेकन सोया आ छुस्याउँ ख अहिले हल जुल छु सामान फेरिया माउ ख अहिले वेकन जानकारी बिर हुँगा चिन्छ कि अहिले जी जी सायद आठौँ वया वेकन सोया भने जी जानकारी बिएको
0: जी
1: अवश्य न आठ सकसाना ग्वालिया चाहे जाचौँ दो छिगु थो नेवा एफएम बालक झ्याके युनिटी आ छिसो चाहिँ थो नेवा एफएम बालक झ्याके युनिटी चाहिँ छु आठन छु ढेकमा उके युनिटी चाहिँ आ छिसो मगा त थाहा छ छिक्पिन त जानकारी बिहा चाहिँ ग्वाली फोनेको जी छिक्पिनले से लक्ष्मण अवाली जो प्यापु खोइला पाखे फोन नाटेको छु ल वेकन चाहिँ आज छिगु एफएम बालक महाला चौँ जो छुन देखि माको खस चाहिँ वेकन न ग्वाल नाभी अहिले सकल निनामी पिन्छ न ग्वालेटीको आशा भला सक्का याचना घाट यादिक होला यो केको सुभा दिशा राख्छ छिन फोन नाटे फेरि एफएम फोनलाई 4 33 42 22 थन फोने सुपा छ झाइदिएको डो वेक त लस्कुस्या जोजलपा हजुर जोजलपा ज्याजो सर लस्को सेना छ चन्द्रबहादुर साकेजो हजुर छिता नफल ज्याजो सर लस्को स्यासे थाउको विचार नुगो खतै दिदै हजुर
2: हजुर हजुर

0: गडबडीलाई भोलिले छिटा भजन सुरु मलाई
1: हजुर
0: चन्द्रमा पुजे ख भागी पहिरो प्रधानमन्त्री भागी पहिरो बनाएको जिल्लाको देश विकास लागि त्यसको पार्टी ऊ पार्टी मलाई जिसको पार्टी चनावी जिउ पार्टी चनावी मलाई देश विकासै लागि सम्बन्धित देश विकासै लागि थिएँ सपोजी आर्थिक प्रधानमन्त्री सरकार प्रमुख सरकारलाई देश सुखालाई
1: आफूलाई
0: तयार गर कृष्ण भिरमा सूर्य कृष्ण भिर सूर्यलाई चाहिँ ग्यासी अभावमा सहजीलाई त्यो ग्यासी कृत्रिम अभाव छ
1: हजुर यो कोही शुभ साँचमा वैक ख चन्द्रबहादुर साकेजो इतिलन नागवा येला पाखे फोन नदिएको छ ल अठेर छिन फोन नदिए फे नेवा एफएममा फोन ल्या थौ छेना चौ ज्या चाहिँ झिगो फोन ल्या ब्याच ना 9843031364 छ चाहिँ छि फोन हेना थको विचार थको नुगो ख तयारी फैगु जुल ओके नीति छितन बनाच ना 9843031364 छ चाहिँ फोन ना थको विचार थको नुगो ख तयारी फैगु जुल फल्छ ज्याझोले छि थको विचार थको नुगो ख तयारी फैगु जुल दासे पर्व सुधार्य खन वया चौ दो अथे तु हे आका झका थौ कने खुशी बा वेगु न ज्या चौ दो आका झका गन गुले खुशी बा सुकुम्बासी चनाचङ्गो बस्ती ठनाछेरुङको बुझ्ला अन सक्ताए ल जाउ जुला वो ज्या छुज्या ज्या चौ ख ठुके ठुके विशेषण लगायत छिउ थाबा टुवाबाले ज्या चौ ठिठी ज्याजो विशेषण जानकारी ब्याली फैगु जुला टासे छिदन बनाच नेवा एफएममा फोन ल्या 8843 42 22 64 हाम्रो पात्र नेपाली पात्र नेपा एप पाखेना तपिङ वनाचौ जुला लाइभ निना चना दिएको जुला छ अहिले नरेश महर्जने फेसबुक पेज झिगु फेसबुक पेज पाखेन लाइभ हुना चाहँदो थो लाइभ न सोया न कमेन्ट नै नदिग्रो वेकअप इन कमेन्ट नै दिपिनु कमेन्ट छ भन्थेन जे वेकअप इख रिजना श्रेष्ठ जो पाखे चाहिँ जोजलपार गा चया छाया दिग्दो जोजलपार रिजना जो छिदान लस्को सेना छ अथे तु सानुकाजी श्रेष्ठ जो पाखेन नरेशजी नमस्कार जी भाग कायटेनार घाटे हरिडोला लस्को सेना चरा सानुकाजी जो छेतारा लस्को सेना चरा छिना फोन नाडिफे झिगो झिगो फोन ल्या 9843031264 9843031264 छ फोन हेर छिना भोटिका डिफे ठाउको विचार ठाउको नुगो खटाया डिफे चाहिँ छिताना लस्को सेना चरा झिगो थो ज्याज वाले सोनो आइतबार मंगलबार अठेटे बीबार न्यायिको जाजो ख सुठासिया नेपाल भाषा भूखन दुङ्गा न्यायिको जाजो ख ठो ठौ चाहिँ छिगु ठो फल्चा जाजो छु बच्चा यी लिपलाबङ जुला ता चाहिँ लिपलासान छिस चाहिँ छिकपिनको विचार तेगेको नीति छिगु ठो जाजो मटिकी कोठा चाहिँ छिस चाहिँ निरन्तर रूपमा चाहिँ झ्याका भया चुनाव जो वही ज्या चाहिँ छिगु फोने समस्या बसान छिस ठाउँको फोन बिहा चाहिँ छिट चाहिँ ठन बना चुनाव जो ता ठन फोने सुपास चाहिँ
0: गलत जाया तिमी त लगाया मल सरकारी अवरोध यहाँ कानुन कट गरेर त्यहाँ मल प्रशासन सेना प्रहरी सशस्त्र फुक सरकारी लाग्थे तु अहिले चाहिँ नि मिक्सिङ राजनीति यहाँ राजनीति शुद्ध यहाँ राजनीति पार्टी उल्मिसी घुमैला छ थै किसिमको राजनीतिलाई यहाँ नै पनि सरकार खुडुखुडु ल्याऊ जनता भ्याउ नमोदियो गुनासो मिल्यो यथार्थ खेँ वास्तविकता दुसा उचित चाहिँ छानबिन जाती राजनीति ढिलो ढिलो नयाई ठो नयाई कनै नयाई याउ जनन्त हिसो राजनीति नामे सित अवरोध ल्याएमा थियो तर यही पनि आया पनि गलत चुल हाल सरकारी पक्ष जना कार्य आमलका कुनी मलका जडगणी आमलका नियम कानुन पोलिटिकी हे मलका आ ढिलो मोनी ढाका मोनी उठ्याउँदो आ मोनी टाइमे चाहिँ जन्मदैनी गो नापल नापल झिँचन चाहिँ नि ऊ सस्तो बजार चाहिँ गन गन गन गन आएको सस्तो बजार हेरा किन्दारे भिन्टेट आउट चाहिँ हाँसी पनि भइमुखो त्यहाँ चाहिँ उखाउँ भएको छ ग्यासको सस्तो नचामो जेटा केटा लुकी चाहिँ यहाँको ग्यासमा हिलियो धाइयो मनोट वयो आयो आ कम्पनी कायमती भयो आ छिटेको समस्या त आ कम्पनी त्यसमा मयङ्कु सरकार ल्याउन हिलियो धाइ तर आएन चाहिँ नि मनोट त अल्मले जेत्न मन सुन्ती हने नख वैचु बजारे किनी मरु घाँस मरु आ त्याएको ल ल हे म हप्पै छ ल त्यहाँ घेना मयाउँदिएको मन त घेना सुनिउ त एक घन्टा दिजा
1: हजुर
0: सुनिए त एक घन्टा दिजो खानेपानी मेलन्ती पटकै हो मक्क अनि सरकारी त घेना थिए चाहिँ नि खाउ ढाल कि मक्कु ढाल कि सफल ढाल कि पिरो त्यहाँ त खाइ आ म त हिँडको मसी दिने मक्का यहाँ छुट्यो काठी ढल्ला छ सरकारी पिरो त्यहाँ खाइ सरकारी विरोध यहाँ झिउ होइन मको भालाउ त्यसले आफ्नो समस्या दुलो झिउ पनि मान्ने निको मसिन चाउँदो खुनिया दुःख ल ओइ एक घन्टा ओइ हुन एक घन्टा टिकै भालको ओइ मको ढाका अब म नि नख सुन्टी नख झनी गएर मेरो ठाउँमा चाहिँ आ जनता चाहिँ धाउ टाइमे धाउ पारे देखो मरु आ बजार फेटे अनियन्त्रित अब अनुगम टोलिरहेको गयो नापला मोनी सुन्टी ले साँपी त त्यहाँ उयो आएर खुन्न मरु अनुगमन टोली अनुगमन या मला स्थानीय त्यहाँ त परिचालित या मला खासे खासे घनघन सुना सुना छुट्छु सुत्कतौ ग्यास कि सुत्कतौ खस हो म्याकी माल स्थानीय निकाय त त्यही अनुगमन टोली सक्रिय त्यागना चाहिँ माल सरकार परिचालित या मल छिक्कु सुरक्षा आदन पुर्याउँदैकी माल आ ग्यासे ओखुनु ओखुनु चाहिँ नि सरकार चाहिँ नि उसले ठटमा भ्यापार त्यसमा पाउँ भेट गएको थिएँ नि हेर्छ च्याकटको अपकार नेचौँ त पुलिस चाहिँ हनी झन्सेवा थिएन नेचौँ त
1: हजुर
0: अनुसार किनी आ 12-15,000-20,000 गाँपला ठयो गाडी चाहियो है उसलाई पकाएन कहिले कि 40 रुपियाँ लगाउने ग्यासे ऊ चाहिँ 6-7 रुपियाँ पठाउँ घेना दियो रे सरकार उकि त व्यवस्था खर्च होला ठुल्मिसी सशस्त्र सेना यो डम्फर टक्कको गाडी दु उकि त चाहिँ प्रयोगका चाहिँ टिपोटको हेरी लाटो भए भाव ती आ कुनै यहाँ 30,000 पुरा गाडीको रे कुनै यहाँ 1,00,000 पुरा यहाँको रे कुनै यहाँ 50,000 पुरा यहाँको रे ठमका उनले अनि ऊ फुक्कु लोट छिट परे ए सरकार होला जस्तै चाहिँ पारि पहिलो जुगले सरकार नेपाली सिक्छ नै हेर्न हेलिकप्टर लगाए नि साधन जनाउँ थिए आ छुन चाहिँ अयो विपटेला सेना सशस्त्र तपाईँको गाडी ल्याएर कहाँ थियो पत्रिका पालङ काहीँ ल्याएको थियो अपोज र थियो अपोज ग्यासै लगाइदिन्छ ए त्यहाँ आ घिसमा ढल्ला छ पिरोट या त रहे पिरोट मकुरिया त ल ऊ कि माल मट मसी कि माल तँ ग्यास माल चिनी माल आ चिकन ठाउँ पाएको थियो एक सेट धाने छौ म नि टाइमे थप्पा छ त्यहाँदेखि बजार भए अनियन्त्रित ल्याएर ठाउँ ला जनता गेजी चाहिँ गभर्मेन्ट निकाय त त्यो अनुगमन ल्याइथ्यो अन्त 45 यामलाई स्थानीय निकाय न अनुगमन यामलाई अधिकार प्राप्त ख आ छिल हातको हाल्यो छिकेल अधिकार न मरु छिसँग या हुन्न मज्यु यदि अधिकार प्राप्त जुटी था था तत्त थासै तिन्छ अन्छ चाहिँ
1: हजुर यो कक सुबा देशा छ वै कखा सुरेन्द्र सुरामा रञ्जित जो पिण्ड टुवा ये पाखे अफिस न ख वै कना तै दिगो प्याछे ख सरकार फक सुरेन्द्र हिला क्याफे गाते या चौद तर पसले वसा पसले तेस मका अले वो जिया छिर समस्या लाना चौदो अठे तुया सरकार चाहिँ ठठम हे वना चाहिँ पिनी वना चाहिँ ठो ग्यास ज्याका सुरेन्द्र मार्फत आया दिसनका चाहिँ अले सहज रूपमा बिहा दिसनका तयार दिएको ड डिल्लर डिल्लर टे त अठे तयार दिएको ड वो हे कथा चाहिँ यही बोले चाहिँ सिलिन्डरे चाहिँ वेकना तै दिथे गुली छिन गाडी भाडा गुली छ 50,000, 20,000, 50,000 अथे यको यको फुला न हक डो अनि वो हकुला वेकअप छ सरकार कोचुको पावालाई बिफै मखो तर सरकार गण गण वस्या अपकाल चाहिँ कारवाही आएको ध्यान वया छौँ द गुलिस त अपे मिल नि खुस अहिले सोह्रवटा काम मिलका चाहिँ थो कारवाही हेर्न चाहन केना चौँ छ उनीहरूको ठा चाहिँ कारवाही हेर्न खान केना चौँ तयार नचौँ भुखटेकै वया चौँ अहिले अपो ठाउँ अप फुला हेरङ्गा अपकायोलाई स्वाभाविक जुएजुल थो सरकार नियन्त्रण नियममा सरकार वेकन तैदिथे सुरेन्द्र सुडामा जो तैदिथे सरकार सेना या के दो उल्मसी दो ट्रक त दो गाडी त दो सिलिन्डर याङ्का चाहिँ ओके ज्याका गाडी भाडा मुयाका बिल लास सरकार कोर्छु कथा हे उले टेभाला थो सर्वसाधारण देताले ग्यास क्या फैको जुला नि ग्यास न मरुगो न ठप्पै जुगु न मखो छ्यार गरेलाई छिन्यानै छक धेरै चाहिँ ऊ छौ डिल्लरे चाहिँ थो ग्यास चाहिँ वया चौँदो वो ग्यास वया छिन्यानै छक चाहिँ ऊ ग्यास गुलिन वै ऊ चाहिँ इना ब्या चौँदो छु छु ग्यास डिल्लर के स्वापटेबले चाहिँ वेकअप चाहिँ न्याय निठला म वा छिन्यानै छक अहिले लक्ष्मी निक सोख चाहिँ ठो ग्यास वर्गा त्यहाँ दिउँदो अहिले नाचोया टेपी यो डही गुजुल अहिले ऊ ग्यास गुलु वै ऊ नाचोया टपिनु अहिले ना डुठेका टपिनु ऊ छसी कथा चाहिँ वेकअप सुस्यो पावल इमो इमो चाहिँ ऊ झन लाएको ठा चाहिँ गुलुबाट बोला आठौँ सेबाट बस ऊ सेजना नाले झने सुला इम्टा इम्टा भिगो जुला सेजना इटा भिगो जुला हो एक ठाउँ चाहिँ यहाँ नचाउँ ठो ग्यास दिल्ला त्यसै ठठै नाचौँ टस्कै प्याचे खला विक्रेता त्यससँग ठठै ना धलकटा चाहिँ बिहा चाउँ जुला अहिले गण गण चाहिँ अझ बिरामी पिन्त ज्येष्ठ नागरिक पिन्त अहिले अपाङ्ग जो पिन्त तका चाहिँ प्राथमिक त कठा चाहिँ वेकअपसँग बिहान चौँदो दो छ्यार गरेरलाई आज जुई मफ पिन्ट अपाङ्ग जो पिन्छ ग्यास काउला चाहिँ वेकअप पिन्ट न्यनी त या चाहिँ आज ने वे मोट छ चाहिँ सिलिन्डर डुर्घाटा अहिले वो कठा चाहिँ वेकअप पिन्ट चाहिँ न्यनी बिहा चौन डो वो बिहा चौँले चाहिँ सकलसित थो डिल्लर टेर चाहिँ बिहा चना दिपी ग्यास बिक्रेता पिन्ट यो कोही सुभाइलाई बिहेमा छ्यार हामीले इम्सँग थो ग्यास बिक्री याई पिन्छ चाहिँ थो प्राथमिकता तया चाहिँ बिहा चौँ चाहिँ वेकअप पिन्ट सुभा देसाईमा चाहिँ अपाङ्ग जो पिन्त चाहिँ यङ्की फैमुख अहिले वेकअप पिन्छ चाहिँ ठो ग्यास छेताको तयार भयो अहिले तया भयो बापत चाहिँ आज छौँ बच्चा शुल्कलाई नापा नखे कायुगेजु ल बोला कायुगो छ्यार ज्याया बापत ज्यालालाई कायुगेजु ल त्यसै छिन फनाडिफे थो फल्चा ज्याजोले फोन याको निति छिन फनाडिफे 98-43-01-264 98-43-01-264 छ फोन ना ठगो विचार ठगो नुगख तयारी फैदा चाहिँ ठिकै मुख होइन निगुमिनेट चाहिँ इ लिएर प्राविधिक भाषा जानकारी बिहादिएको होला निगुमिनेट हुने ठगो फोन विचार क्याला लाइमक्टला हो ज्या चाहिँ आजै छिसा फोन मकाएको छिपिँदा जानकारी बिहाचना ता चाहिँ छिगु त टिठी मिठी पर्व सुधारे खल यो कोही वया चौ दो ठो पर्व सुधार यहाँको नीति चाहिँ सु मिले मजा चौ खले छु मिले मजा चौ खले तर पर्व सुधारे लम्फुई चाहिँ वना चाहिँ छे विश्वनाथ जो दी अले वेकअप इन छौ पुच हेदी ठिठी कठैना चाहिँ झिउथो हरेक नेपाल देशे दुनी चाहिँ हरेक जिल्ला जिल्ला हेदी नेवाट गनगन्डो अन अन वेकअप इन चाहिँ पर्व सुधार कथा चाहिँ थो याना चौ दो वेकअप इन चाहिँ लक्ष्मी न्य जायाको याना चौ दो वो ज्या चाहिँ वेकअप इन त तस्कै अफ गाभेकन त्यहाँदेखि ला छुन चाहिँ समस्या मरो ओके नीतिहरूका त्यहाँदेखि र झिगो ठो डेको झिगो आत्मा ख आत्मा चाहिँ छु सोचेन छु पुजे या त आत्मा सन्तोष दिएको हे ड या सन्तोष जो कथा चाहिँ नलाकामा छार गरेर ड रहेको छिसँग प्रत्यक्ष रूपमा मख अहिले झिउ आत्मा छु चाहे जो ल छु पूजा छ छिट आत्मसन्तोष दिँदै छु या छ आत्मसन्तोष दिँदै हो यो कथा चाहिँ छिसँग यहाँ आउनु भएको छ त्यसै ठो ठाउँ कनेला सुना छु या त छुटा ल गोन छु जो ल वे या उठे झ्याचौँ डो यहाँ छटा यसले छटा खोपे छटा झ्याचौँ डो गन चाहिँ मिघ चठा हन गन थौ चठा हन ठो नेवाट नेवाट छि छप मजुल ठो नख झनीको नीति छरी छप जुल लाछ अहिले वो ढुङ्गा छिन्यवाट सक्ले झ्याङले न छरी छप जुइ भाइ दासै थौ या छिगो थौ फाल्छ ज्याजुले फोन या ठाउँको विचार नुग खटाया डिपी वेकअप नासका क्या वेकअप खा राजेन्द्र नगबी जुल लुइ तिए गोपाल भमेजो कमल भाइ खोप विश्वनाथ नेवाजु सामाखोसी याको पाटवा ये लक्ष्मण अवाले जो प्याफको यला चन्द्रबहादु साके इटिलाना नागवा यला सुरेन्द्र सुटामा रञ्जित पिण्ड टुवाई पाखे फोन नाजिएको छ ठठको विचार नुगख तयारीपी सकल पासमिता योको शुभ दिशा चाहिँ हालिजुको तुना ठिठी माध्यम पाखे जना चाहिँ डिपी सकल पासमिता योको शुभ दिशा छ अठे पिए नेवा एफएम सचिव खोप्टी खो मेगा त्यहाँ फेसबुक पेज पाखेँ सोया छ डिपी लाइभ सोया छ डिपी लाइक ना डिपी सेयर ना डिपी अठै टुवे जिबो फेसबुक पेज नरेश महर्जन पाखेँ सोया छ डिपी लाइक ना डिपी सेयर ना डिपी कमेन्ट ना डिपी सक्ल पासबुक यो कोको सुभादेश चाहिँ जित अठो फल्च जारी राखेँ नीति प्राविधिक कथक वाल नदीमा दिलीप कुमार जया त यो कोको सुभादेश चाहिँ जित नरेश थेज म्याट ठाउँ या त हुने त उजा बिहारी छ ठाउँ या छिगो दिपी जिमा जना चाहन्छ नेवा एफएम सचिव खोप्टी खो मेगा सुभा जय मापा।

0: दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा।

0: दियौ, दण्ड र जरिवानाबाट बचौ, सडक पेटीमा सामान नराखौ, बटुवालाई सम्मान गरौ, सबै सहरको परिचय दियौ। टिपु नगरपालिका, महानगरी प्रहरी वृत्त, महानगरी ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा एफएम 106.6।
1: बजार क्षेत्रमा फोहर जथाभावी नफालौ, डस्टबिनमा फालौ, सभ्य नागरिकको परिचय दियौ। हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर,
2: 9 नम्बर वडा कार्यालय कीर्तिपुर नगरपालिका।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
4: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
3: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
4: हामीलाई सम्पर्क गर्नुहोस्।
3: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, कीर्तिपुर 10,
4: फोन नम्बर 7330977, वर्कसप क्याङ्ला फाँट, कीर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
3: मोबाइल नम्बर 9852236369, 9141233369।
5: जोजलपा जिकल्पना महर्जन, सरमाठा आरोही नाप संचार कर्मी, नेवास नेवा एफएम 106.6, निछि चची 24 घंटा प्रसारण जुया चंगुदु, नेनादिस नेकादिस www.newafm.com.np लगन याना नाप हाम्रो पात्र वाव टाइम्स एप्स पाखी मोबाइल विषय गुगुनो थासी नेवा एफएम 106.6 नेनादिफै।

0: आजै डाउनलोड गर्नुहोस् नेपा एप। अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू। आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: Kajaria Tiles, your world-class luxury.

0: पैसा सोसा भाइ त लटरी लाट बहिनी के विवरण बिलो धासा खाजा धिब
1: लटरी भएन
2: मधु छ्याठे मुइचा लटरी लागुला बा लागु
1: लटरी गठिन लाइले बा सुझाउ मेसेज व्हाट्सएप फेसबुक फाइबर गर न होला धासा विश्वास यानी डिमटे फोन थगु विवरण गब्ले बिमटे सुन वित्तीय संस्था छिगो पासवर्ड पिन आदि गुब्ले काई मको ठोला बैंक हेन काई मको
3: सतर्क जारी छ ठगी पाखे बचे जारी छ
0: सिद्धार्थ बैंक पाखे जनहित जारी सन्देश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
5: मठ मन्दिर पाटी पौवाहरू हाम्रो पहिचान र पुर्खाका अमूल्य सम्पत्ति हुन्। स्वच्छ सफा राखी त्यसको जगेर्ना गरौं। किर्तिपुर नगरपालिका बीवडा कार्यालय देवढोका किर्तिपुर।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
7: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
6: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
7: हामीलाई सम्पर्क गर्नुहोस्।
6: न्यू कुमार आयरन इन्डस्ट्रिज, G2 मंगलटोल, किर्तिपुर 10।
7: फोन नम्बर 7330977, वक्तव क्याङ्ला फाँट, किर्तिपुर। प्रोप्राइटर दिलीप कुमार महर्जन।
6: मोबाइल नम्बर 9852336369, 9141233369।
8: जो जो लपा जी मदन कृष्ण श्रेष्ठ अनक मीडिया निगोया नेवा एफएम 106.6 मेगाहर्ज रेडियो जीना निना चीना निन्दिसा सुपा
9: चौखम।

गर्नु टस्कहे बाला ढाइगु ठोको न्याय पेशे चङ्गु लोकवागु मे जुजुकाजी रन्जी टियासलेट नेनाहे डिल नेवा सा नेवा एफएम सचिव खुफ्टिखु मेगा हर्जा ज्याजस ठिटी म्याला मे

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

लपो ठी ठी कथा हेर्दै गुपी दया दया लै गुपी पाला पाला लै तर जिगु छेन लपु गजब निक्ति निक्ति खेन लपु जेछु नि तर लपु लमको एर्गा मामुली नामको जिगु छेथे छिक्लु छेन।